0: 0923-280-495। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु। ज़ेफर बान संगर वाले
0: खैर दे जी शुक्र अल्हम्दुलिल्लाह प खैर रागले स्टडी मुशे संग ये दा स्ट्रिक टा के दा खैर रोग रमटी आई
1: शुक्र अल्हम्दुलिल्लाह सासु दो आगाने वोल अल्लाह पासना
0: देर जात खुशाली को खो वाला मचे खपल नामरा ता पखपला खुलबान दे पखकुले अंदाज के वाखले
1: गुल नबीशा द बाजा मुबारकबाद
0: गुल नबीशा से वो दगशान नामा चे कम गुल देनो जवन हम द गुल पशांति रवई संग ई द खैर जवन मुसंग रवान दे
1: शुक्र अल्हम्दुलिल्लाह रिफा दे रे खैर दिसके तेरी गी अल्लाह रे नूर ओ मसानी राखी
0: आमीन आमीन सुम आमीन। प्रोग्राम चे कम देनो मुंबई के में खबर में ओकर नो संग जी संग दर बांधे लगे थी
1: कोई खबर का सुखले इल्म की दानाई दा सनो रिफा खलक के
0: बिल्कुल जी जखुता समझते दे खुची मुंगा गई टेम और सर मुंगीनो और पखवानी खबरें द सुम्र इज्जतदार खबरें वे यकीनो कदा उस चकम माशरे कम तरफ तरवान है यकीनो का गुगुन लब गोते वो रोड़े
1: अनु मुंगा इलम दिल पर कहो कस्ता ख्याल उसे पा सु कोई मुंगा डॉक्टर जुड़ी को सु कोई जो पायलट जुड़ी को
0: इंसान जोड़े गम बिल्कुल दकार खबर हम
1: लटो
0: अवल बखपल जान तिगम दे गुतनी सुबल तब ब्या अल्लाह चिकम दे दावत वर कहू
1: आयशा बसे माशाल्लाह तो रवि करीम फरमाए
0: बिल्कुल बिल्कुल
1: अनु علم خدا غلی جو بس داخل رب زلطا رو بلو او تو در رب نخبر شو رب ستان خبر شو ما بخیال دار علم انتحارا
0: انتحادا او زلونو که خو مولا اسیگی مونگا چه یو سری سر زیاده کو اگا مونگ تا نور ایسم نشویلی داغ پا وست ایسم نرسی خوڑی صفا ده پڑکی اللہ ناسته که یو دوٹی که خیره اکڑی یکینو که اکتا کی
1: کاو کنا جی گورا ما خطا سوی چکلا اللہ تا تلا ہے انو یقینن چې تاسو رسول الله ر کولاو شي چې رب خپل کو د رسول دنیا د عالم را خپل شو
0: بالکل هم داسې دا ګل نبی شاه سی بل تعالی دی د ګل بشان چې کم دی غل را خو عمر مو د ګل مشه چې زکه کله ګلاب خېسته شي به خلک ګوره پدی ډکی کیم نه فریق دی خیال موشته ها بالکل نو چاته دعا سلام لے گئی
1: دعا سلام بس سوره سامعین چې تاسو دا پروګرام اوري
0: وعلیکم السلام جی ڈیر من نکھوم گل نبی شاہ سے براغل اخکلے گٹوری خبریں اکڑلے دکار خبریں اکڑلے زمونگا عمل چگم دے پخپل عمل باندے بمونگا دخپل عمل نکار رخلو سعید زو تاسو ته بدشته چې زه څنګه انسان یما هیڅ چاته بده نشته خو ما ته د خپل ځان د خپل عمل ښه پته ده نو ما د به زما په عمل کې چې زه هم کمې وي ما ته وښکاري چې یاره زما د عمل کې دا کمی شته دا به زه برابرول غواړم نو بل د څه له نصیحت وکړم بل د کم ځان نه چې کوم دی نو هغه بزرګ جوړ کړم چې یاره داسې نه داسې داسې نه داسې هر یو انسان په خپله ګټه وټه باندې پوهېږي

0: मेन जहांगीरी रोड बाने द शामनसूर बाबा मदरसे सरा देवाल प देवाल हैदर मुमन होम्योपैथिक जन शामनसूर सवाबई होमोस प दे नंबर बाने कालो के यो दखपल बीमार द पारा नंबर वाखले 0393-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार प सवाबई की हूँ
1: ماویلی مال دا شارجان کالی راوڑا
2: زو استا کالو دا پارا شارجی تا سنگلار شما
1: مینا بازار توپائی کی دا شارجا جولرز دکان دی چرتا چی دا دوبائی اور دا شارجا ٹول ویرائیٹی موجود دا
2: نو دا سوایا کنا
1: شارجا جولرز پروپرائیٹر زی برادرز فون
3: کامیابی کی نئی منزل کی طرف پہلا قدم اٹھائیں قائد اعظم گروپ آف اسکولز اینڈ کالجز میں FSC فرسٹ ایئر میں داخلے اور رجسٹریشن کا آغاز ہو چکا ہے FSC پری میڈیکل